0: का आलमी दिन है। इस सिलसिले में आज मुल्क भर में कई प्रोग्राम मुनक्कद किए गए। इस दिन की मुनासिबत से सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा कि भारत 2047 से पहले सिकल सेल बीमारी का खात्मा यकीनी बनाएगा। मध्य प्रदेश के ओमकरेश्वर गांव में वर्ल्ड स्किल सेल डे से मुतलिक एक प्रोग्राम से खिताब करते हुए उन्होंने जोर दिया कि इस बीमारी से मुतलिक मुल्क भर में जानकारी आम की जाए ताकि आम लोग खसूसन कबायली तबकों से वाबस्ता अफराद इस मर्ज से बच सकें। दरियासना सेहत के मरकजी वजीर JP नड्डा ने भी सिकल सेल बीमारी से मुतलिक बेदारी पैदा करने के आलमी दिन पर सेहतमंद समाज तश्कील देने के सरकार के अज्म का इआदा किया। उन्होंने जानकारी दी कि मुल्क भर में 7,19,00,000 अशखास की नेशनल स्किल सेल एनीमिया एलिमिनेशन मिशन के तहत जांच की गई, जबकि 2,46,000 अफराद को इस बीमारी में मुबतला पाया गया। उन्होंने कहा कि इस मिशन के तहत 4 करोड़ अफराद में स्किल सेल कार्ड्स भी तकसीम किए गए। नायब सदर जमहूरिया CP राधाकृष्णन आज से लद्दाख के 3 रोजा दौरे पर रहेंगे, जहां वो योगा की बैन अल-अक़वामी तकरीबात में हिस्सा लेंगे। अपने दौरे के दौरान नायब सदर कल UT के लुकुंग गांव में मकामी सेल्फ हेल्प ग्रुपों के मेम्बरान के साथ मुलाकात करेंगे। वो वाइब्रेंट विलेजेस प्रोग्राम के तहत इस सरहदी खत्ते में तरक्याती इकदाम का जायजा लेने के अलावा जंगी यादगार पर भी हाजिरी देंगे। BJP जम्मू कश्मीर के सदर और राज्यसभा मेंबर सत शर्मा ने कहा है कि योगा भारत की तरफ से दुनिया के लिए एक अनमोल तोहफा है और ये जिस्मानी वर्जिश के साथ साथ जिंदगी का एक मुकम्मल लाही अमल तरतीब देता है। उन्होंने कहा कि योगा वजीर अजम नरेंद्र मोदी की कयादत में एक आलमी तहरीक बनकर उभरा है। वो आज पार्टी हेडक्वार्टर त्रिकोटानगर जम्मू में BJP महिला मोर्चा की एक मीटिंग से खिताब कर रहे थे। एक अलग तकरीब में सत शर्मा ने हाल ही में रिलीज की गई डोगरी फिल्म शाशानी के अदाकारों की इज्जत अफजाई की। दरियासना पार्टी के मीडिया इंचार्ज डॉक्टर प्रदीप महोत्रा ने हुकूमत पर जोर दिया है कि जम्मू शहर में छाबड़ी फरोशों की वजह से ट्रैफिक की आवाजाही में बढ़ते हुए खलल और दीगर मसाइल से निपटने के दौरान उनकी रोजी रोटी का खास ख्याल रखा जाए। नेशनल कॉन्फ्रेंस के मुआविन जनरल सेक्रेटरी और राज्यसभा मेंबर चौधरी मोहम्मद रमजान ने कहा है कि वजीर आला उमर अब्दुल्ला की कयादत वाली सरकार आवाम से किए गए तमाम वादों को पूरा करेगी। वो आज श्रीनगर में पार्टी हेडक्वार्टर पर मुख्तलिफ इलाकों से आए पार्टी लीडरान मेंबरान असेंबली और ओहदेदारों के साथ तबादले ख्याल कर रहे थे। नेशनल स्कूल ऑफ ड्रामा के थिएटर इन एजुकेशन सेंटर श्रीनगर और जम्मू कश्मीर एकेडमी ऑफ आर्ट कल्चर एंड लैंग्वेजेस के बाहमी इश्तराक से कश्मीरी पंडित बच्चों के लिए मुनक्कद किया गया 30 रोजा थिएटर वर्कशॉप आज इख्तिताम पजीर हुआ। इख्तितामी तकरीब पर आज टैगोर हॉल श्रीनगर में जेर तरबियत बच्चों ने अपने फन का मुजाहिरा किया। तकरीब में कल्चरल एकेडमी के एडिशनल सेक्रेटरी लाल चंद मेहमान खसूसी के तौर पर मौजूद थे, जबकि आकाशवाणी श्रीनगर के साबिक प्रोग्राम सरबरा और मारूफ ब्रॉडकास्टर सैयद हिमायूं कैसर ने प्रोग्राम में मेहमान जीविकार के तौर शिरकत की। वजीर दिफा राजनाथ सिंह ने कहा है कि पिछले माली बरस के दौरान मुल्क की घरेलू दिफाई पैदावार 1,78,000 करोड़ रुपए तक पहुंच गई है, जो 2014 में सिर्फ 46,000 करोड़ रुपए थी। वो आज नागपुर की एक ऑर्डिनेंस फैक्ट्री में 10,000 टन एल्यूमिनियम एक्सट्रूजन प्रेस का संग बुनियाद रखने के बाद तकरीब से खिताब कर रहे थे। मौसम महकमे मौसमियात के मुताबिक अगले 24 घंटों के दौरान जम्मू कश्मीर के अक्सर मकामात में हल्की से दरमियाना दर्जे की बारिश होने और तेज हवाएं चलने का इम्कान है। श्रीनगर में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 24.2 डिग्री सेल्सियस, जबकि कल रात का कम से कम दर्जे हरारत 15.4 डिग्री सेल्सियस रिकॉर्ड किया गया। जम्मू में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 30 डिग्री, जबकि कल रात का कम से कम दर्जे हरारत 25.6 डिग्री सेल्सियस रिकॉर्ड किया गया। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ। खुदा हाफिज।
1: सामीन आदाब, आज का तबसरा लेकर मैं सुहेल भट्ट हाजिर। मशरिक वुस्ता एक बार फिर आलमी सियासत, मईशत और सलामती के मुबाहसे का मरकज बना हुआ है। हालिया दिनों में अमरीका और ईरान के दरमियान मुफाहमत की जानब पेशरफ ने एक ऐसे इम्कान को जन्म दिया जिससे न सिर्फ खत्ते बल्कि पूरी दुनिया के लिए उम्मीद की एक नई किरण करार दिया जा सकता है। कई बरसों से जारी कशीदगी, इकतसादी पाबंदियों पर उकसे तनाजियात और जंगी धमकियों के माहौल में ये पेशरफ इस हकीकत की याद दहानी कराती है कि अगर सफारतकारी को संजीदगी, सियासी अज़्म और बाहमी एतमाद के साथ आगे बढ़ाया जाए तो बज़ाहिर नाकाबिल हल दिखाई देने वाले तनाजियात का भी पुरअमन हल निकाला जा सकता है। امریکہ اور ایران کے درمیان امن معاہدے اور جنگ بندی کی تصدیق ایک اہم پیش رفت سمجھی جا رہی ہے، جس نے مشرق وسطی سے لے کر عالمی منڈیوں تک امید کی نئی لہر پیدا کر دی ہے۔ یہ پیش رفت کئی دہائیوں سے جاری کشیدگی، پابندیوں اور جنگی تناؤ کے خاتمے کی بنیاد بن سکتی ہے۔ امریکہ اور ایران کے تعلقات طویل عرصے سے عدم اعتماد، سیاسی اختلافات اور جوہری تنازعات کی وجہ سے عالمی توجہ کا مرکز رہے ہیں، اس لیے مذاکرات کے ذریعے کسی مفاہمت تک پہنچنا سفارتکاری کی ایک بڑی کامیابی تصور کیا جا رہا ہے۔ اطلاعات کے مطابق امریکہ اور ایران کے درمیان جنگ کے خاتمے کے لیے 14 نکاتی ابتدائی معاہدہ طے پایا ہے۔ اس معاہدے کے تحت ایران کے انتہائی افزودہ یورینیم کے ذخائر کو محدود کرنے، بعض پابندیوں کے خاتمے اور ایران کو آزادانہ طور پر اپنا تیل فروخت کرنے کی اجازت دینے جیسے اہم نکات شامل ہیں۔ بتایا جا رہا ہے کہ آئندہ دنوں میں سوئٹزرلینڈ میں اس معاہدے پر مزید باضابطہ پیش رفت متوقع ہے۔ معاہدے کا بڑا مقصد جنگ سے قبل کی صورتحال کو بحال کرنا اور خطے میں کشیدگی کو کم کرنا ہے۔ اسی تناظر میں بحری ناکہ بندی کے خاتمے اور آبنائی ہرمز کو دوبارہ کھولنے جیسے اقدامات عالمی معیشت کے لیے غیر معمولی اہمیت رکھتے ہیں، کیونکہ دنیا کی توانائی کی ضروریات کا ایک بڑا حصہ اسی خطے سے وابستہ ہے۔ تیل کی ترسیل میں کسی بھی قسم کی رکاوٹ عالمی منڈیوں اور معیشتوں پر براہ راست اثر ڈالتی ہے، اس لیے اس پیش رفت کو اقتصادی استحکام کے لیے بھی ایک مثبت قدم قرار دیا جا رہا ہے۔ تاہم اعتماد صرف بیانات سے نہیں بلکہ عملی اقدامات سے قائم ہوتا ہے۔ آئندہ مذاکرات میں پابندیوں کے خاتمے، منجمد اثاثوں کی بحالی اور جوہری پروگرام جیسے حساس موضوعات زیر بحث آئیں گے۔ یہی عوامل اس عمل کی کامیابی یا ناکامی کا تعین کریں گے، کیونکہ ماضی میں بھی کئی اہم معاہدے سیاسی مفادات اور بدلتی ہوئی ترجیحات کی نظر ہو چکے ہیں۔ مشرق وسطی گزشتہ برسوں میں جنگوں، عدم استحکام اور لسانی المیوں کا شکار رہا ہے۔ لاکھوں افراد بے گھر ہوئے، معیشتیں تباہ ہوئیں اور ترقی کا عمل متاثر ہوا۔ اگر امریکہ اور ایران کے درمیان کشیدگی میں حقیقی کمی آتی ہے تو اس کے مثبت اثرات پورے خطے پر مرتب ہوں گے۔ سرمایہ کاری میں اضافہ ہوگا، تجارتی سرگرمیاں بحال ہوں گی اور ترقی کے نئے مواقع پیدا ہوں گے۔ ہندوستان نے بھی امریکہ اور ایران کے درمیان مفاہمتی کوششوں کا خیر مقدم کیا ہے۔ اگرچہ دونوں ممالک کے درمیان جاری سفارتی عمل ابھی اپنی منزل سے دور ہے، تاہم یہ حقیقت اہم ہے کہ فریقین ایک بار پھر مذاکرات کی میز پر موجود ہیں۔ آج دنیا اس پیش رفت کو امید بھری نگاہوں سے دیکھ رہی ہے، لیکن اصل کامیابی صرف معاہدوں پر دستخط کرنے میں نہیں بلکہ ان وعدوں کی عملی پاسداری میں مضمر ہے۔ اگر فریقین اخلاص، سنجیدگی اور ذمہ داری کا مظاہرہ کرتے ہیں تو یہ پیش رفت نہ صرف امریکہ اور ایران بلکہ پورے مشرق وسطی اور دنیا کے لیے امن، استحکام اور خوشحالی کے ایک نئے دور کا آغاز ثابت ہو سکتی ہے۔ بلا شبہ پائیدار امن ہی وہ راستہ ہے جو قوموں کو ترقی، تعاون اور مشترکہ خوشحالی کی منزل تک پہنچا سکتا ہے۔ اس کے ساتھ ہی تبصرہ ختم ہوا، اجازت دیں، خدا حافظ۔
2: کمرشل براڈکاسٹنگ سروس سری نگر، آواز جو آپ کے کاروبار کو ایک نئی اڑان دے۔ کیا آپ چاہتے ہیں کہ آپ کی سوچ، آپ کا کاروبار ہر دل میں جگہ بنائے؟ تو دیر کس بات کی، رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر کے ساتھ اور اپنے بزنس کو دیجئے ایک نئی اڑان، ایک نئی پہچان۔
3: یہ آکاشوانی کا سری نگر اسٹیشن ہے۔ میڈے میں 268.1 میٹر اور ایف ایم 103.5 میگاہرٹز پر۔ سمعین، 8 بج چکے ہیں۔
4: وادی کی آواز، پاکستان اور پاکستانی مقبوضہ کشمیر میں سننے والوں کے لیے یہ پروگرام ہر روز ہمارے وقت کے مطابق 8 بجے اور پاکستانی وقت کے مطابق 7:30 بجے شام نشر ہوتا ہے۔